0: हाय, तो जैसा कि मैंने बोला था कि हमारे स्टूडियो में आज एक गेस्ट मौजूद हैं, तो कल्याणी, आपका हमारे स्टूडियो में बहुत बहुत स्वागत है।
1: थैंक यू।
0: तो आप यहाँ एक स्टूडेंट के रूप में आई थी और आप हमारे श्रोताओं के साथ कुछ अपने बारे में शेयर करें कि आप यहाँ मेलबर्न में या ऑस्ट्रेलिया में कब आई और किस कोर्स में आप पढ़ाई करने के लिए आई थी।
1: हाँ, तो थैंक यू मुझे यहाँ बुलाने के लिए। मैं बहुत एक्साइटेड हूँ अपनी जर्नी आप सबके साथ शेयर करने के लिए। मैं मेलबर्न फेब्रुअरी ऑफ 2024 में आई थी। मैंने यूनिवर्सिटी ऑफ मेलबर्न से मास्टर्स ऑफ क्रिएटिव आर्ट्स थेरेपी की पढ़ाई करी। ये कोर्स एक अलग तरीके का कोर्स है जिसमें हम कन्वेंशनल साइकोथेरेपी के आगे या उससे हट के और किस तरीके से लोगों तक अपनी फीलिंग्स के बारे में बात कर सकते हैं या फिर अपने मेंटल हेल्थ इश्यूज या चैलेंजेस को एक्सप्लोर कर सकते हैं। कन्वेंशनल साइकोथेरेपी बहुत टॉक बेस्ड होती है और बहुत सारे लोगों के लिए, जैसे जिनको सीवियर ट्रॉमा होता है या जिनको लैंग्वेज इश्यूज होते हैं या बहुत छोटे बच्चे जिनकी वोकैबुलरी इतनी अच्छी नहीं होती है कि वो अपने बारे में या अपनी फीलिंग्स के बारे में या अपने एक्सपीरियंसेस के बारे में बहुत अच्छे से बात कर सकें, उनके लिए आर्ट या म्यूज़िक या डांस बहुत ही अच्छा तरीका होता है बात करने के लिए या अपनी बात दूसरों से कम्युनिकेट करने के लिए। मेरी ट्रेनिंग में मैंने यही सीखा है कि बात करना हम लोग बहुत देर बाद सीखते हैं अपने लाइफ में। हमारा सबसे पहला कम्युनिकेशन का ज़रिया हमारी बॉडी होती है। जब हम एक माँ के पेट में होते हैं तभी भी हम अपने हाथ पैर हिला के अपने मदर से कम्युनिकेट कर सकते हैं, और बॉर्न होने के बाद भी हमारी बॉडी हमारा मेन सोर्स ऑफ कम्युनिकेशन होती है। हम लैंग्वेज और वर्ड्स बहुत समय बाद डेवलप करते हैं और सीखते हैं, पर बड़े होते होते हम लोग अपने शरीर को सिर्फ एक बहुत ही यूटिलिटेरियन तरीके से यूज़ करना याद रख पाते हैं और हम कहीं ना कहीं हर चीज़ में सीरियसनेस और सेंस ढूंढने लगते हैं, और शायद उसी वजह से कई बारी हमारे जो एक्सपीरियंसेस होते हैं उनको हम ढंग से कम्युनिकेट नहीं कर पाते हैं।
0: नहीं, आपका कोर्स तो बहुत ही इंटरेस्टिंग लग रहा है, अभी उसके बारे में और हम डिटेल में बात करते हैं। अभी किसी श्रोता जन का कॉल आ रहा है तो आप हमें फिर से कॉल करिएगा, क्योंकि हम बातचीत के दौरान आपका कॉल नहीं ले सकते हैं। तो अभी बीच में हम गाना बजाएंगे, तब आप हमें फिर से कॉल करिएगा। तो कल्याणी, आपका कोर्स तो बहुत ही इंटरेस्टिंग लग रहा है और मेरे ख्याल से आज के जीवन में बहुत ज़्यादा रेलेवेंट भी है, क्योंकि जहाँ आपने बताया कि कम्युनिकेशन और दूसरी तरफ मेंटल हेल्थ, तो मेरे ख्याल से मेंटल हेल्थ का एक बहुत बड़ा कारण है कि कम्युनिकेट नहीं कर पाना, क्योंकि लोग जब नहीं कम्युनिकेट कर पाते हैं तभी वो अंदर ही अंदर मेरे ख्याल से घुटते जाते हैं। तो उसके बारे में मतलब तुम्हारा क्या विचार है, मतलब आपके स्टडीज़ में मेंटल हेल्थ काफ़ी सामने आया?
1: जी बिल्कुल। सबसे बड़ी चीज़ जो मैंने महसूस करी पिछले कुछ सालों में वो ये है कि हम सब इतने ज़्यादा फ्यूचर ओरिएंटेड हैं कि हम प्रेजेंट में रहना बहुत बार भूल जाते हैं। हम हमेशा
0: बिल्कुल सही
1: आगे की चिंता या पीछे के रिग्रेट्स में जीते रहते हैं, बट उसके चक्कर में हम अपने प्रेजेंट को भूल जाते हैं। और जब मैं यहाँ आई थी तो मेरे लिए सबसे बड़ा जो चैलेंज था वो यहाँ की लाइफस्टाइल के साथ कोप करना था, क्योंकि इंडिया में जब मैं थी तो मेरे आसपास मेरे पेरेंट्स थे, अगर मेरे पेरेंट्स नहीं थे तो मेरे बहुत सारे दोस्त थे जो सब सेम लैंग्वेज बोलते थे या जिन लोगों के साथ बड़े हुई थी मैं या जिन्होंने सेम चीज़ें एक्सपीरियंस करी थी एक कंट्री के अंदर। यहाँ आने के बाद वो चीज़ मुझे बिल्कुल मिल नहीं पा रही थी काफ़ी समय तक। جو سینس آف کمیونٹی انڈیا میں تھا وہ یہاں پہ محسوس کرنا بہت ڈفیکلٹ تھا, اور اسی کے چلتے میں نے بہت اسٹرگل کیا تھا انیشیلی. میں نے یونیورسٹی کی کافی سروسز کو اس ٹائم پہ یوز کیا تھا, جس میں کہ میں نے یونیورسٹی کی کاؤنسلنگ اور مینٹل ہیلتھ سروسز کو یوز کیا تھا, پر اس کے ساتھ ساتھ میں نے بہت سارے گریجویٹ گروپس اور یونیورسٹی گروپس کو جوائن کیا تھا تاکہ ایک طریقے سے میں لوگوں کے ساتھ رہوں. اور مجھے یہ احساس کافی دیر بعد ہوا تھا اپنی یونیورسٹی لائف کے, پر اگر میں پہلے سے یہ چیز سوچتی تو شاید میں اتنی اداس نہیں رہتی اپنے فرسٹ ایئر میں. پر میں چاہتی تھی کہ میرا جو ایکسپیرئنس انڈیا میں تھا یا جیسی میری لائف انڈیا میں تھی میں اس کو یہاں ریپلیکیٹ کر پاؤں, پر میں یہ بہت دیر بعد سمجھ پائی کہ میں یہاں اس کو ریپلیکیٹ نہیں کر سکتی ہوں, پر میں یہاں پہ اپنے لیے ایک لائف بلڈ کر سکتی ہوں جی. کیونکہ جو ابھی ہے وہ وہاں پہ نہیں تھا اور جو وہاں پہ ہے وہ یہاں پہ نہیں ہو سکتا, پر اس کا یہ مطلب نہیں ہے کہ میں کمیونٹی نہیں کریٹ کر سکتی تھی. تو میں نے اپنی یونیورسٹی کے گریجویٹ اسٹوڈنٹ ایسوسی ایشن کے ساتھ میں ایک ویل بینگ انیشیٹو بھی اسٹارٹ کیا تھا اپنے سیکنڈ ایئر میں.
0: اچھا.
1: جس میں ہم لوگ جو گریجویٹ اسٹوڈنٹس تھے, جو انٹرنیشنل گریجویٹ اسٹوڈنٹس تھے, جو سب کافی حد تک یہی ایکسپیرئنس کر رہے تھے کہ ان کو وہ گھر جیسی فیلنگ یہاں نہیں آ پا رہی ہے,
0: بالکل.
1: ان کے لیے ایک جگہ تھی جہاں پہ سب آ سکیں اور بنا کسی ایکسپیکٹیشن سے, بنا کسی پرفارمنگ کے پریشر سے یہاں پہ رہ کے اپنے آپ کے ساتھ بس کچھ سمے بتا سکیں, اور وہ جو کہ میں پہلے کہہ رہی تھی پریزنٹ میں رہنا, اس کا ایکسپیرئنس کر سکیں. وہ ورک شاپ کافی سکسیزفل رہی تھی, ہم نے دو سیمسٹرس تک وہ کام بھی کیا تھا, اور اس کے بعد میری یونیورسٹی لائف ختم ہو گئی اور میں گریجویٹ ہو گئی. اور
0: پر میرے خیال سے وہی میں آپ سے پوچھنا چاہوں گی کہ ٹھیک ہے, آپ کی جرنی میں آپ نے پہلے اسٹرگل کیا, پھر آپ نے اپنے لیے کریٹ کیا, تو ابھی جو نئے اسٹوڈنٹس آ رہے ہیں ان کے لیے آپ کیا, ان کو آپ کیا ایڈوائس دینا چاہو گے اس جو اسی سچویشن میں ہے کہ وہ یہاں آ گئے ہیں پر انہیں گھر جیسا نہیں لگ رہا ہے, تو مطلب تھوڑا وہ ایک کشمکش میں ہے, تو ان کو آپ کیا بولنا چاہو گے؟
1: جیسے کہ میں نے کہا جو گھر کی بات ہے وہ تو کبھی یہاں پہ فیل نہیں ہو سکتی, کیونکہ ہم اپنی اتنی لائف وہاں گزار کے آئے ہیں تو یہاں پہ کبھی ویسا تو نہیں لگے گا, بٹ ہم یہاں پر اپنی لائف بلڈ کر سکتے ہیں. تو اس کے لیے ہم اپنے آپ کو ہر جگہ ایکسپوزر دیں, یا ہم ان ایکسپیرئنسز کے لیے ہاں کہیں جن سے ہم شاید تھوڑا کتراتے ہوں, کیونکہ زیادہ سے زیادہ کیا ہو جائے گا, ہم کسی چیز میں اچھے نہیں ہوں گے یا ہم کسی چیز کو نہیں کر پائیں گے ڈھنگ سے
0: جی.
1: پر کم سے کم ہمیں وہ ایکسپیرئنس ملے گا, اور ہمیں ابھی میں رہنے کا جو ایکسپیرئنس ہے وہ ملے گا. اس کے علاوہ اگر آپ اسٹوڈنٹ ہیں تو آپ کے پاس بہت سارے ایڈوانٹیجز ہوتے ہیں کہ یونیورسٹی آپ کے لیے بہت کچھ کرتی ہے, اور اگر آپ کو ایسا لگتا ہے کہ جو آپ ڈھونڈ رہے ہیں وہ آپ کو یہاں نہیں مل پا رہا ہے, تو آپ اس کو خود بھی بنانے کی کوشش کر سکتے ہیں.
0: آپ جا سکتے ہیں وہاں پہ, میرے خیال سے کوآرڈینیٹرز ہوں گے, آپ ان کو بول سکتے ہیں کہ مجھے یہ چیز کرنا ہے, اور وہ میرے خیال سے بہت آسانی سے آپ کو کرنے دیتے ہیں.
1: ہاں, بہت آپ کو سپورٹ کریں گے. یہاں پہ میں نے ایک چیز سب سے زیادہ سیکھی ہے کہ لوگوں کو اس بات سے فرق نہیں پڑتا ہے کہ آپ نے جو کام کیا ہے وہ کیسے آپ اس کو سکسیزفلی کیا ہے آپ نے, ایز لانگ ایز آپ نے ایتھیکلی اپنا آبجیکٹیو اچیو کر لیا ہے, آپ کس طریقے سے وہاں تک پہنچے ہیں اس سے زیادہ کسی کو فرق نہیں پڑتا ہے. وہ سینس آف ایجنسی اور وہ سینس آف لیڈرشپ آپ کے اندر آ جاتی ہے, آپ کو آپ کے اوپر سب ٹرسٹ کرتے ہیں کہ آپ ایز لانگ ایز آپ ریزلٹس دے رہے ہیں آپ ڈھنگ سے وہ کر رہے ہوں گے. یہ چیز انڈیا میں مجھے تھوڑی محسوس نہیں ہوتی تھی, کیونکہ مجھے لگتا تھا کہ ایک طریقے سے مجھے سب کرنا ہے, اور اگر میں نے ایک اسٹیپ مس کیا تو بہت اس سے کچھ غلط ہو جائے گا
0: جی.
1: پر یہاں آ کے یونیورسٹی کے ساتھ کام کرنے کے بعد مجھے یہ ریئلائز ہوا کہ آپ جیسے سوچ رہے ہیں آپ اس کے اوپر اگر فیتھ رکھیں گے, یا آپ یہ سوچیں گے کہ ہاں اگر میں یہ سوچ رہی ہوں اور میں یہ کر سکتی ہوں, تو سب سے بڑا چیلنج آپ آلریڈی اوور کم کر سکتے ہیں, کیونکہ آپ کا سب سے بڑا جو آبسٹیکل ہوتا ہے وہ آپ کے من میں ہی ہوتا ہے اور یونیورسٹیز یہاں پہ بہت زیادہ سپورٹیو بھی ہیں. تو اگر آپ کو کچھ لگ رہا ہے کہ آپ کو کسی چیز کی کمی محسوس ہو رہی ہے تو آپ ایک پلان بنائیے اور کسی یونیورسٹی اسٹاف ممبر سے بات کریے اور آپ ڈیفینیٹلی اس کے لیے کچھ کر سکتے ہیں.
0: جی نہیں, ابھی ابھی ہم بات چیت کو ایک منٹ روک کے ایک ہم
2: ہمارے پاس ایک فرمائش آئی ہے. ڈاکٹر نریش نے ایک فرمائش کی ہے اور وہ اپنی وائف کو ایک گانا ڈیڈیکیٹ کرنا چاہتے ہیں, تو کیوں نہ ان کی فرمائش کا گانا سنتے ہیں.
0: اور یدی کوئی شروتا جن ہمیں ابھی اسپیچ کال کرنا چاہے تو کر سکتے ہیں.